0: اللونة أني سبي إن شاء الله نشيل هي كاترو مري كارو ياس كاترو برو بيز الله سا كاترو جي كارو ريت لان سبتا
1: आकाशवाणी पणजी केंद्राच्यो कार्यावळी आता ऐकात आकाशवाणी पणजीच्या यूट्यूब चॅनलाचेर FM रेनबो गोवा लाईक करात सबस्क्राईब करात आणि शेअर करात FM रेनबो गोवा।